0: فیکٹریٖز زیادٕ اَتہِ چھُ فیول زیادٕ یوٗز گژھان, یِتھُے دٔہ چھِ نیران دٔہ چھِ ہوہَس منٛز روزان, یہِ چھُ ٹریپ نِوان سۄ زَن آفتابٕچ روشنی چھِ, یہِ چھِ کَران یہِ ٹریپ تہٕ یہِ چھُ گژھان ہیٖٹ اَپ ایٹماسفیر. گوٚو زٔموار چھِ ہُم زٕ, سون اوٚبُر چھُ بَنان کَتانۍ بِکاز آف دیٖز ٹوٗ پیٖپٕل. پَتہٕ چھُ اَسہِ نِش یِوان, اَسہِ نِش پیٚوان, اَسہِ چھِ یِوان سہلاب ییٚتہِ, اَسہِ چھِ لینٛڈ سلایڈٕس گژھان, سٲنۍ گلیشیر چھِ دۄہ کھۄتہٕ دۄہ شرٛنٛک گژھان, سٲنۍ ویٹ لینٛڈٕس چھِ دۄہ کھۄتہٕ دۄہ شرٛنٛک گژھان. گوٚو أسۍ چھِنہٕ ذِمہٕ وار کیٚنٛہہ تہٕ کَران چھُ بَدَل کُس تانۍ, مگر اَسہِ چھُ وٕچھُن کہِ وۄنۍ کِتھ پٲٹھۍ بَچو أسۍ اَمہِ نِش. لۄکچہِ ایٚکشَن کَرو أسۍ پَنٕنہِ پَنٕنہِ لیولہِ پٮ۪ٹھ, مگر اِمپیکٹ چھُ اَسہِ چوٗنٛکہِ گلوبَل فیس کَرُن, أسۍ کَرو کٲم, أسۍ کَرو پَنُن پان تَیار کہِ اَسہِ چھُ فیس یہِ کٕلایمیٹ چینٛج کَرُن.
1: کیٛاہ میسیج ٲسِو تُہۍ أزکہِ دۄہ کیٛاہ حوالہٕ پوٗرٕ سوسایٹی دِنۍ؟
0: بہٕ چھُس ہمیشہٕ اَکٲے میسیج دِوان کہِ تُہۍ مہٕ سوٗنٛچِو پَنُن کیٚنٛہہ, تُہۍ سوٗنٛچِو پَنٕنٮ۪ن بَچَن ہُنٛد. 30 ؤری 50 ؤری پَتہٕ یُتھُے تۄہہِ بَچہِ یِن, أسۍ چھِ آز سونٛچان تِہُنٛد کہِ میڈِکَل کالیج چھُ سوزُن, یہِ چھُ اِنجینیرِنٛگ کالیج سوزُن, یہِ چھُ بَناوُن پروفیسَر, مگر کیٛاہ أسۍ چھا سونٛچان أمِس آسیا تَمہِ ساتہٕ ہوا, أمِس آسیا کُل, أمِس آسیا ہانٛگُل دَچھِ گامَس منٛز؟ یُس بہٕ آز چھُس یَژھان وٕچھُن, سُہ چھا ہیٚکیٛاہ یہِ ہانٛگُل وٕچھِتھ دَچھِ گامَس منٛز, کیٛاہ یہِ آب ہیٚکیٛاہ یہِ سُہ چٮ۪تھ؟ یِتھ پٲٹھۍ مےٚ چھُ یاد کہِ بہٕ تہِ اوسُس لۄکچار کۄلہِ پٮ۪ٹھ آب چٮ۪وان, مگر کیٛاہ سُہ ہیٚکیٛاہ چٮ۪تھ؟ خبر سُہ ہیٚکیٛاہ کۄل وٕچھِتھ تہِ؟ تٔمِس چھا پَے کہِ کۄل آسہِ پَگاہ کِنہٕ آسہِ نہٕ؟ سو پنٛنہِ پنٛنہِ لٮ۪ولہِ پٮ۪ٹھ پنٛنٮ۪ن گَرو منٛز کٔرِو شروٗعات, کینٛہہ سٹٮ۪پٕس نِیِو یِم زَن مےٚ یِتھ پٲٹھۍ ووٚن, اگر یِم سٹٮ۪پٕس أسۍ شروٗعات کَرو اِنشاء اللہ مےٚ چھِ اُمید کہِ أسۍ ہٮ۪کو یہِ پَنُن اٮ۪نوارمٮ۪نٛٹ بَچٲوِتھ.
1: ڈاکٹر ماجِد فاروق صٲب, تُہُنٛد سٮ۪ٹھاہ سٮ۪ٹھاہ شُکریہ. تہٕ سانٮ۪ن کِرام یِم ٲسۍ سیٖنیَر ساینٹِسٹ ڈاکٹر ماجِد فاروق صٲب, یِمو زَن أزکہِ دۄہ کہِ حوالہٕ ویٚژھنو کہِ کٕلایمیٹ چینٛج کیٛاہ چھِ تہٕ اَمِکۍ مُضِر اثرات کیٛاہ چھِ, أسۍ کِتھ کٔنۍ ہٮ۪کو پنٛنِس پانَس منٛز اَکھ شعوٗر تہٕ بیدٲری پٲدٕ کٔرِتھ تاکہِ أسۍ بَچو.
2: ماجہِ بیٚنہِ ٲس پَنُن من پسنٛد پروگرام بوزان بزوی نِسوا. أزیُک پروگرام اوس تُہنٛدِس خدمتس منٛز پیش کران روبی نِسا. پروگرامٕکۍ مہمان ٲسۍ ڈاکٹر ماجِد فاروق. پروگرامُک موضوع اوس ورلڈ اینوارمینٹ ڈے. معاون شوکت علی, پیشکش سمیٖنا شاہ. سٲنِس دٔیمِس سیلانس پرٛٲرِو یہِ آکاش وانی سری نگر ہے میٖڈیا 268.8 میٹر اور ایف ایم 103.5 میگا ہرٹز پر دن کا 1 بجے چاہتا ہے. اب آکاش وانی دلی سے ہندی اور انگریزی خبروں کا بلٹن اب سے تھوڑی دیر کے بعد ریلی ہوگا.
3: आकाशवाणी समाचार के साथ मैं लवलीन निगम. भारतीय रिजर्व बैंक ने चालू वित्त वर्ष में लगातार दूसरी बार मौद्रिक नीति समीक्षा के दौरान प्रमुख ब्याज दरों को यथावत रखा है. द्विमासिक मौद्रिक नीति की घोषणा करते हुए बैंक के गवर्नर संजय मल्होत्रा ने कहा कि मौद्रिक नीति समिति ने सर्वसम्मति से रेपो दर को 5.25% पर बनाए रखने का निर्णय लिया है, जबकि नीतिगत तटस्थ रखा गया है.
4: After a detailed assessment,
5: हमने बदलती दीर्घ आर्थिक और वित्तीय परिस्थितियों तथा भविष्य के अनुमानों की विस्तार से समीक्षा की है. इसके बाद समिति ने सर्वसम्मति से LAF के अंतर्गत नीतिगत रेपो दर को 5.25% पर ही बनाए रखने का निर्णय लिया है.
3: बैंक ने चालू वित्त वर्ष के लिए सकल घरेलू उत्पाद वृद्धि अनुमान को पहले के 6.9% से घटाकर 6.6% कर दिया है. उद्योग संगठन एसोचैम ने RBI के रेपो दर को 5.25% पर बनाए रखने के निर्णय की सराहना करते हुए कहा है कि यह विकास को गति देगा और उद्योग जगत को मजबूती प्रदान करेगा. प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात के सूरत में सड़क, बिजली और औद्योगिक क्षेत्रों में 18,800 करोड़ रुपए से अधिक की कई विकास परियोजनाओं का शुभारंभ करेंगे. श्री मोदी पहले हजीरा में औद्योगिक और अवसंरचना परियोजनाओं की समीक्षा करेंगे. दोपहर में श्री मोदी का एक विशाल जनसभा को संबोधित करने का कार्यक्रम है. हमारे संवाददाता ने बताया है कि प्रधानमंत्री आज शाम दमन भी जाएंगे.
6: क्षेत्रीय बुनियादी ढांचे को बड़ी गति देते हुए प्रधानमंत्री नरेंद्र मोदी आज गुजरात और महाराष्ट्र के बीच कनेक्टिविटी को बढ़ाने के लिए वडोदरा मुंबई एक्सप्रेसवे के महत्वपूर्ण पैकेज राष्ट्र को समर्पित करेंगे. वे राष्ट्रीय राजमार्ग 56 के महत्वपूर्ण खंडों को 4 लेन बनाने की भी आधारशिला रखेंगे, जिससे आदिवासी क्षेत्रों और स्टैच्यू ऑफ यूनिटी तक पहुँच में सुधार होगा. जन कल्याण के तहत प्रधानमंत्री सूरत में 2400 घंटे आपातकालीन और ट्रॉमा केयर सुविधाओं से लैस एक आधुनिक 200 बिस्तरों वाले ESIC अस्पताल का भी उद्घाटन करेंगे. अपर्णा खुंड, आकाशवाणी समाचार, अहमदाबाद.
3: प्रधानमंत्री नरेंद्र मोदी ने कहा है कि भारत की डिजिटल बुनियादी ढांचा यात्रा गति पकड़ रही है. सोशल मीडिया पोस्ट में श्री मोदी ने कहा कि एयर ट्रंक ने भारत में लगभग 3 लाख करोड़ रुपए का निवेश करने